0: उनके माल में से ज़कात कबूल कर लो कि उससे तुम उनको जाहिर में भी पाक और बातिन में भी पाकीज़ा करते हो, और उनके हक में दुआएं खैर करो कि तुम्हारी दुआ उनके लिए मूजिब तस्कीन है, और खुदा सुनने वाला जानने वाला है।
1: أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَأْخُذُ الصَّدَقَاتِ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ
0: کیا یہ لوگ نہیں جانتے کہ خدا ہی اپنے بندوں سے توبہ قبول فرماتا اور صدقات و خیرات لیتا ہے، اور بے شک خدا ہی توبہ قبول کرنے والا مہربان ہے۔
1: وَقُلْ

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: Welcome back, dear listeners. You are tuned into FM 92.6 UCP ki duniya, jahan hamara show is waqt chal raha hai UCP Faculty Hour. Aur hamara topic aaj ka hai Beyond the Classrooms, ELT and Research. ब्रेक पे जाने से पहले हमारी बात डॉक्टर हबीब काजी से हो रही थी, जिसमें वो हमें बता रहे थे कि उन्होंने इंग्लिश लैंग्वेज टीचिंग के हवाले से कुछ न्यू कंटेंट इंट्रोड्यूस करवाया जो कि इंटरनेशनल स्टैंडर्ड्स पर था. देन ही हैज बीन गिविंग ट्रेनिंग्स टू द टीचर्स और फिर उनकी इम्प्लीमेंटेशन भी हुई. तो मजीद उनसे पूछते हैं कि डॉक्टर साहब आप बताइए, इसके अलावा आपने इसमें क्या क्या कॉन्ट्रीब्यूट किया और क्या हुआ फिर?
2: इसके अलावा जैसे अगर हम टीचर्स ट्रेनिंग पे जाएं, तो अब हमने कोई 25 सेशंस के ट्रेनिंग की. दैट वाज या वेरी एक्सटेंसिव ट्रेनिंग एंड दैट वाज माय फर्स्ट ईयर एट यूसीपी एज डायरेक्टर इंग्लिश लैंग्वेज सेंटर. तो बल्कि मैं तो ये इन यू वर पार्ट ऑफ दोज ट्रेनिंग.
1: यस एग्जैक्टली.
2: तो मैं आपसे ये पूछता हूँ कि लाइक क्या डिफरेंस था द वे यू यूज्ड टू टीच इंग्लिश एंड द वे you've been teaching after receiving those trainings.
1: मैंने ये नोट किया है कि हम पहले बहुत ज़्यादा मेहनत करते थे एज अ टीचर. क्लासरूम में एंटर होने से लेकर क्लास के एंड होने तक ये एक पूरा प्रोसेस होता था, और मतलब इट वॉज रियली अ वेरी हार्ड टास्क फॉर अस. लेकिन इस ट्रेनिंग के बाद मैंने ये नोटिस किया कि टीचर बहुत रिलैक्स हो गए, और रिलैक्स भी इस सेंस में हो गए कि स्टूडेंट्स की लर्निंग ज़्यादा इन्हांस होगी, टीचर से बर्डन कम हो गया, टीचर के इंस्ट्रक्शंस कम हो गए, स्टूडेंट्स की वर्किंग ज़्यादा हो गई. अब मुझे ऐसा लगता है कि व्हेन वी आर टीचिंग समथिंग इन द क्लास थ्रू दिस कॉन्टेंट, तो स्टूडेंट जब क्लास से उठता है तो वो कुछ सीख के उठता है. वो मतलब मैं नहीं समझती कि वो ऐसे जा सकता है क्लास से बाहर. पहले हमारे स्टूडेंट एक क्लियर प्रेजेंटेशन के थ्रू अपना कॉन्सेप्ट समझ लेते हैं, फिर उसके बाद एक थोड़ी सी गाइडेड प्रैक्टिस हो जाती है, और फाइनली इंडिपेंडेंटली वो जो उन्होंने पढ़ा होता है इस पूरे प्रोसेस के अंदर, वो उसको स्टडी करके अप्लाई भी कर देते हैं अपनी प्रोडक्शन स्टेज में जाके. कुछ रिटन प्रोड्यूस करना हो या कुछ स्पीकिंग करनी हो, तो दैट्स फॉर मोर बेटर फॉर देम. आई होप एमन आप मुझे इस पर कुछ ज़्यादा बेहतर बता सकेंगी, क्योंकि यू हैव बीन पार्ट ऑफ दीज क्लासेस.
3: यस, जैसे आई रिमेम्बर इन द क्लासेस, आई बिलीव कि जो हम जैसे हम लोगों ने बात की कि 12 साल से हम पढ़ते आए थे अंदाज के स्टाइल एंड ऑल, तो उसके अंदर ये था कि इट वॉज समथिंग कि हम रिपीट मोड पे बार बार पढ़े जा रहे थे. एंड इफ़ यू नो, एंड हम सब ये चीज़ ऑब्जर्व करते हैं कि हमारी जनरेशन का जो वो फोकस पैन है बहुत कम हो गया हुआ है. वी नीड समथिंग न्यू एवरी टाइम, राइट? सो एंड नाउ इन द क्लासेस आई बिलीव कि हमारा एक लेक्चर होता है, सो इट्स समथिंग डिफरेंट, द नेक्स्ट वन इज समथिंग डिफरेंट, अ न्यू एंड न्यू एक्टिविटी. I remember कि हम पिछली क्लास में सो भी जाया करते थे, इस तरह की सिचुएशन भी हो जाती थी.
2: और हाँ एमन, इस पे मैं एक और चीज की तरफ आपकी तवज्जो दिलाऊंगा. आप ये देखिए कि जो कंटेंट आपको दिया जा रहा है, जिसके ऊपर आप प्रैक्टिस कर रहे हैं, यू नो यू आर डेवलपिंग डिफरेंट लैंग्वेज स्किल्स, वो कंटेंट क्या है?
3: इट्स अबाउट, इट्स वेरी ग्लोबल कंटेंट आई बिलीव. इट्स अबाउट स्पोर्ट्स, इट्स अबाउट द इवेंट्स दैट आर अकरिंग इन द वर्ल्ड एंड ऑल. सो आई थिंक सो दैट इट्स क्वाइट इंटरैक्टिव एंड इट गिव्स अस गुड अमाउंट ऑफ नॉलेज जो हमारे पास नहीं भी होता, एंड इफ इवन वी नो समथिंग इट्स गेटिंग इम्प्रूव्ड.
2: हाँ, और इससे हम जो है ना अपनी जैसे एक टेक्निकल टर्मिनोलॉजी में इसे हम कहते हैं ऑथेंटिक कंटेंट. ऑथेंटिक मींस कि आपका जो डे टू डे लाइफ जो है उससे उठाया हुआ एक कंटेंट है. स्पोर्ट्स हैं, फेस्टिवल्स हैं, और फिर जो है ना जो विजुअल्स आपके पास आते हैं, यानी वो आपको एक एक तरह का स्टिमुलस है कि उससे लैंग्वेज जनरेट होती है.
3: ऐसे ही है.
2: और फिर आप जो लैंग्वेज को यानी वेरियस एक्टिविटीज में लेके वो जो वोकैबुलरी का जो कंटेंट है उसको जैसे आप रिसाइकल करते हैं, इंटरनलाइज करते हैं, और एंड पे फिर आप उसमें कुछ प्रोड्यूस भी करने की कोशिश करते हैं, तो लॉट ऑफ इंडिपेंडेंट.
3: इसमें मैं ऐड करूंगी, आपने जो वोकैबुलरी की बात की, आई रिमेम्बर कि इवन दो इफ आई हैड गुड स्पोकन, आई यूज्ड टू थिंक कि मेरी थोड़ी वोकैबुलरी में इशू है, कि जब मैं इवन If I can speak good, लेकिन वोकैबुलरी में इस तरह से है कि if I can have good vocabulary या मुझे एक हल्की सी guidance मिल जाए, I can do better. And that's what ma'am Nayab and you all, whatever you worked on, gave me. I think so. This is something that really, really helped me out.
1: کیونکہ سر وہ ایک سرٹن کانسیپٹ پہ ویڈیو بھی دیکھ لی, ایک سرٹن کانسیپٹ پہ ہم نے بلینکس فل کر لیے, کچھ آڈیوز سن لیے, تو وہ ایک بیک گراؤنڈ سیٹ ہو جاتا تھا, کچھ سب کانشیس مائنڈ میں خود ہی کچھ وکیبلری ورڈز چلے جاتے تھے, سو پروڈکشن اسٹیج جو تھی وہ قدرے بہتر ہو جاتی تھی, آسان ہو جاتی تھی.
4: تو اس میں انگیجمنٹ کا بھی رول ہے, پہلے ہم جب مطلب کلاس لے رہے ہیں تو اس میں اتنی زیادہ انگیجمنٹ نہیں ہوتی.
2: بالکل
1: بالکل,
2: تو ویری امپورٹنٹ
4: یا انگیجمنٹ, جب کوسچننگ آپ کر رہے ہیں اور اسٹوڈینٹس آگے سامنے بتا رہے ہیں یا کوسچن کر رہے ہیں آپ سے, یا آگے سامنے پریزنٹ کر رہے ہیں ایک چیز کو, تو وہ میرے خیال سے وکیبلری بھی انہینس کرتا ہے اور ساری انگیجمنٹ کے تھرو آپ کی بیٹر وکیبلری, بیٹر لسننگ, ایوری تھنگ امپروو بائی دیٹ.
3: اس میں شامی میں ایک اور چیز ایڈ کروں گی. آئی ریممبر کہ ہمارا جو سیکنڈ سیمسٹر کا پروجیکٹ تھا, اٹ واز اباؤٹ کہ ہم لوگوں نے ایک پورا ایونٹ ڈیزائن کرنا تھا اور اس کو ہم نے پریزنٹ کرنا تھا, اور میں کیونکہ سوسائٹیز وغیرہ میں کام بھی کرتی تھی تو مجھے اتنا اس چیز کا فائدہ ہوا کہ میرا وہ سارا ایک پریپیئر ہوگا کہ اچھا اف آئی ڈو دس تو ہم نے ایسے کرنا ہے, ایسے کرنا ہے اور اس کو پریزنٹ ایسے کرنا ہے. That was the main thing that helped me out. And I still till date remember that. It's a new thing.
2: اور آپ ایک اور چیز دیکھیں کہ جیسے اب آپ کو اسپیکنگ کے لیے کوئی ماحول نہیں جنریٹ کرنا پڑتا کہ جی کوئی اسٹیج پہ آئے گا وہ بات کرے گا, اور obviously ایک کلاس میں لائک یو ہیو گاٹ ہارڈلی 50 منٹس, تو 50 منٹس میں اگر آپ اس پہ چلے جائیں اور پھر اس میں نا اگر آپ دو لوگ اسٹیج اوکیوپائی کر لیں اینڈ دے لائک سے اسپیک فار 10 منٹس ایچ, تو اٹس ایٹ دا کاسٹ آف دا ریسٹ آف دا کلاس. اب آپ اپنے ڈیسک پہ بیٹھے ہوئے ہیں, ٹھیک ہے نا یہ بات کہ دو دو لوگ آپس میں وہ جو ایکٹیویٹی کر رہے ہیں, اور پھر آپ کوئی سیلف کانشیس نہیں ہو رہے کہ یو نو دیٹ ٹو واز
3: سم تھنگ ویری امپورٹنٹ. کہ آج جیسے میں آپ کو بڑی چھوٹی سی ایگزامپل دیتی ہوں, آج میری پریزنٹیشن تھی ایک, تو میں پریزنٹیشن میں نے کہا اچھا پریزنٹیشن ہے, اور اس میں صرف یہ تھا کہ میں نے انگلش میں جا کے بولنا تھا. آئی ڈنٹ پریپیئر اینی تھنگ کہ اچھا میں نے یہ کرنا ہے. آئی سو دا سلائڈس, آئی ریڈ دیم اینڈ آئی واز لائک آئی کین ڈو اٹ, اینڈ دس از واٹ دس یونیورسٹی پرووائڈڈ می. آئی سے دیٹ ٹو مائی مدر کہ میں یہ یونیورسٹی میں آ کے اتنا زیادہ کر پائی ہوں,
1: کانفیڈینس بلڈ ہو گیا نا.
2: دیٹس ویری ری ایشورنگ. آئی ایم سو ہیپی ٹو ہیئر دس یو نو فرام یو گائز.
4: یونیورسٹی ہیز ہیلپڈ اس گیٹ آؤٹ آف دا کریمنگ فیز. ہم مطلب جب اسکول اور کالج سے آئے ہیں تو ہمارا ایک رٹا سسٹم چلتا تھا کہ رٹے کے تھرو ہی جانا ہے, لیکن اب جب ہم کلاس میں بیٹھتے ہیں تو اس میں ہم نے کریٹیویٹی بھی انوالو کرنی ہوتی ہے, کیونکہ آپ نے اپنا ان پٹ دینا ہے اور آؤٹ پٹ لینا ہے. ان پٹ آؤٹ پٹ کے سسٹم پہ سارا کچھ چل رہا ہوتا ہے, آپ کوسچن پوچھیں گے, آنسر لیں گے, اور اس طرح سے سارا چل رہا ہے.
2: اور ایک سیٹ سیٹ جو ہے نا پہلے میں, اس میں کوئی کریٹیویٹی کا ایلیمنٹ,
4: کریٹیویٹی آ رہی ہے بیسیکلی. وہ کریمنگ والا کنسیپٹ ختم ہو گیا جو شروع سے چلتا آیا تھا, تو یہ ایک بہت اچھا فیکٹ.
1: ویل لسنرز, جیسے کہ آپ کو پتا ہے آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا, جہاں ہمارا آج شو ہو رہا ہے فیکلٹی آر پہ, اینڈ وی آر ٹاکنگ اباؤٹ بیونڈ دا کلاس رومز, ای ایل ٹی اینڈ ریسرچ. وی آر گوئنگ ٹو ہیو اے لٹل شارٹ میوزیکل بریک اینڈ ویل سی یو اگین.

محترم سامعین، میں ہوں ڈاکٹر کرار حیدر، درون لاہور کی انکہی کہانیاں۔ یہ مختلف ٹائٹلز پہ، عنوانات پر مشتمل ہوگا۔ پہلا عنوان ہے سریلے لوگ۔ پیارے دوستو، سریلے لوگ کے نئے ایپیسوڈ کے ساتھ آپ کی خدمت میں دوبارہ حاضر ہوں۔ میں کہہ رہا تھا کہ چھوٹے غلام علی خان صاحب نے لاہور کے موچی دروازہ میں آ کے سکونت اختیار کی۔ اچھا، مزے کی بات دیکھیے کہ چھوٹے غلام علی خان صاحب کو اللہ نے سر تو بے تحاشا عطا کیا تھا، لیکن اللہ تعالیٰ نے ان کو کوئی اولاد عطا نہیں کی۔ یہ رب کی دین ہوتی ہے نا، رب کی دین ہوتی ہے۔ لہٰذا انہوں نے اپنے بھانجے پرویز کو اپنا بیٹا بنا لیا۔ یہ وہی پرویز ہیں جن کو بعد میں دنیا پرویز مہدی کے نام سے جانتی ہے۔ اور پرویز مہدی کیوں؟ کہ پرویز مہدی استاد مہدی حسن خان صاحب کے پہلے باقاعدہ شاگرد تھے۔ آپ کبھی ان کو پرانی ایپیسوڈ اٹھا کے دیکھیے پی ٹی وی کے زمانے کی، تو اس میں آپ دیکھیے ایگزیکٹلی اس طرح وہ گاتے گاتے، چہرے کا بھی ان کا تاج رہا ویسے ہی ہوتا ہے، اور جب گاتے گاتے ایک دم جب زیادہ سر میں آتے ہیں تو مائک سے پرے بھی ہٹ جاتے ہیں، جو کہ مہدی حسن صاحب کا بھی انداز تھا۔ تو یہ خان صاحب نے، چھوٹے غلام علی خان صاحب نے پرویز مہدی کو اپنا بیٹا بنا لیا۔ ابھی یہ ظاہر ہے، میں آپ کو پہلے کہہ رہا تھا کہ یہ مختلف ناموں سے سریلے لوگوں کا میں تعارف کرواؤں گا۔ پرویز مہدی بڑا نامور نام، اللہ ان کو غریق رحمت کرے، وہ بھی اب اس دنیا میں نہیں ہے۔ وہ بھی اپنے جو والد صاحب تھے چھوٹے غلام علی خان صاحب، ان کے ساتھ ہی رہے، انہی سے سیکھا، تبھی تو مہدی حسن خان صاحب نے ان کی شاگردی کو قبول کیا۔ اور آپ کو بتاتا چلوں، یہاں آپ کے لیے ایک دلچسپی کا باعث ہوگا، درون لاہور کی کہانی میں یہ نئی چیز ہوگی کہ خان صاحب مہدی حسن خان صاحب نے پرویز مہدی کے شادی کے موقع پر ان کے گھر آ کے باقاعدہ پرفارم بھی کیا۔ اس سے آپ اندازہ لگا سکتے ہیں کہ اصل میں وہ خراج تحسین تھا استاد چھوٹے غلام علی خان صاحب کو، خان صاحب کا تو نام ہی بڑا تھا۔ تو پرویز مہدی کا بھی بتاتا چلوں کون سے ان کے گائے ہوئے مقبول گیت جو ہیں۔ ایک تو انہوں نے ریشما کے ساتھ مل کے بڑی خوبصورت دو گانے گائے، انہوں نے دونوں پنجابی میں، جاوے پردیسیا وے دیرا کانو لائیاں، ایک یہ بڑا مشہور ان کا دو گانا ہے، اور دوسرا جو اس سے زیادہ مشہور ہے، گوریے میں جانا پردیس، اور وہ جواب میں کہتی ہے میں جانا تیرے نال۔ یہ دونوں خوبصورت گانا، بہت خوبصورت گانا۔ اس کے علاوہ پرویز مہدی مہدی حسن خان صاحب کے شاگرد ہوں اور غزل میں مہارت نہ رکھتے ہوں، یہ بعید از قیاس ہے۔ لہٰذا انہوں نے، جو مجھے ان کی بڑی پسند ہے، ظاہر ہے میں بہت زیادہ لمبی قسط بتا بھی نہیں سکتا آپ کو، فہرست بتا بھی نہیں سکتا۔ پہلے میں نے آپ سے کہا کہ ہم نے اور بہت لوگوں کو اس میں بیان کرنا ہے۔ بڑی مشہور ان کی غزل، بہت پاپولر ہوئی، سات سروں کا بہتا دریا تیرے نام۔ سات سروں کا بہ، کیونکہ سات سر ہوتے ہیں نا، یہ ان کی بڑی مشہور غزل تھی، بہت عام ہوئی، بہت مشہور ہوئی، ان کو اس سے شہرت بھی بڑی ملی، پرویز مہدی صاحب کو۔ سو میں نے، بات سے بات چلتی ہے، کڑی سے کڑی ملتی ہے، تو یہ چھوٹے غلام علی خان صاحب کے، لوگ ان کو بیٹا ہی جانتے ہیں، لیکن ہم جو درون لاہور کے رہنے والے ہیں، وہ اصل میں حقیقت حال سے ہم آگاہ ہیں کہ ان کے بھانجے تھے، جو بعد میں دنیا میں ان کو ان کے بیٹے کے نام سے، چونکہ ان کی اپنی کوئی اولاد نہیں تھی، انہوں نے بالکل اپنے باپ کی طرح عزت کی اور بعد میں ان کے بیٹے کے نام سے پہچانے جانے لگے۔ اچھا، خان صاحب کا تھوڑا سا ہم واپس چلیں گے، کیونکہ ہسٹری جو نا، ہسٹری ابھی آپ دیکھیے گا، عنوان تو ہے اس کا درون لاہور کی انکہی کہانیاں، لیکن یاد رکھیے گا، کل کل اگر میں اس قابل ہوا، میرا یہ شو اس قابل ہوا، اگر تاریخ کے اوراق نے اس کو پذیرائی بخشی، اور اس کا کہیں آخر میں کہیں، میں کہاں، میری بسات کہاں، بڑے لوگ لاہور میں، بابا بڑے لوگ رہتے، بہرحال لاہور نے مجھے بہت کچھ دیا، مجھے بھی لاہور کو کچھ دینا ہے، اسی سلسلے کی ایک کڑی ہے۔ تو اس میں یہ جب کہیں ذکر آئے گا، تو میں اس لیے بتانا چاہ رہا ہوں کہ ہسٹری کی طرح، جیسے ہسٹری ہوتی ہے نا، جب آپ ہسٹری بیان کر رہے ہوتے ہیں تو آپ کو ماضی میں بھی جانا پڑتا ہے، حال میں آپ بیان کر رہے ہوتے ہیں، اور مستقبل کی طرف بھی آپ کو نشاندہی کرنی ہوتی ہے۔ تو لہٰذا میرے یہ جو درون لاہور کی انکہی کہانیاں ہیں، اس میں ماضی، حال اور مستقبل کا آپ کو پرتو نظر آئے گا، عکس نظر آئے گا، کیونکہ زندگی اس کے بغیر آ رہی ہے نا، زندگی عبارت ہی ماضی، حال اور مستقبل سے ہے۔ ماضی کو یاد رکھنا چاہیے، حال کو سنوارنا چاہیے، مستقبل کے اوپر نظر ہونی چاہیے۔ جی، میں آپ کو ماضی، حال اور مستقبل میں ایک پل بنانے کی کوشش کر رہا تھا۔ استاد کا کام بھی وہی ہے، میں سریلا استاد نہیں ہوں، میں ایک مضمون پڑھاتا ہوں، ایک سبجیکٹ پڑھاتا ہوں، ایک ڈسپلن کا استاد ہوں، لیکن چونکہ میرا شوق بھی ہے، اس لیے میں مختلف عنوانات آپ کے سامنے لے کے آؤں گا۔ تو یہ بڑے غلام علی خان صاحب کے جو چھوٹے بھائی تھے، استاد برکت علی خان، ان کی بیٹی کا آگے سے نواسا ہے، ان کا نام ہے سجاد علی۔
ये मैं बाद में जिक्र करूंगा, आपको यहाँ बताता चलूं। ये इतने बड़े लोग हैं कसूरी घराने के, इंशाल्लाह बाद में जिक्र करूंगा। आजकल के वो लोग हैं ना, आजकल के भी जिक्र करूंगा, लिहाजा पहले माजी को एक दफ़ा हम खंगाल लें, माजी को हम जिसको कहते हैं एक दफ़ा एक्सप्लोर कर लें, फिर इंशाल्लाह हाल पे आएंगे अल्लाह ने चाहा। तो परवेज मेहदी ने जब छोड़ा इस सिलसिले को, तो परवेज मेहदी के बेटे भी हैं, उनके भतीजे भांजे भी हैं, वो भी जो हैं गायकी की दुनिया में अपना एक मुमताज मकाम रखते हैं। और अभी तक परवेज मेहदी, हालांकि अल्लाह ने जब थोड़ी सी खुशहाली दी तो उन्होंने सकूनत मोची दरवाजा में तर्क कर दी और वो आबाद हो गए जाके कहीं पाकिस्तान मिंट के पास, जहाँ तक मेरा हाफजा काम करता है, अंदरून लाहौर में नहीं रहे। लेकिन उनके भतीजे भांजे अभी तक वहीं अंदरून लाहौर में रिहायश इख्तियार किए हुए हैं। तो ये सुरीले लोगों में से परवेज मेहदी तक हम आए। इसके बाद देखिए इन्हीं सुरीले लोगों में, चले आज ही इस फैमिली को पहले हम डिस्कस कर लें। मैंने जिक्र किया था बरकत अली खान साहब का, उस्ताद बरकत अली खान साहब का। उस्ताद ये भी हवाला दिया था कि उस्ताद की अजमत का अंदाजा इस बात से लगाया जा सकता है, कहते हैं ना जैसे हर चीज का एक अक्स होता है, परतो होता है, इंसान का साया ना हो सिर्फ आके दो जहां खातमुन्नबीयीन रहमत लिलआलमीन को ये एजाज हासिल था कि उनका साया नहीं होता था, अकेला को मंजूर ही नहीं था उनके साये पे भी किसी के नापाक पांव आए। लिहाजा हर चीज का कोई अक्स होता है, तो ये शागिर्दों में अक्स नजर आता है उस्ताद की उस्तादी का। तो उस्ताद बख्तर खान का जो नुमाइंदा शागिर्द हैं अभी भी हयात हैं, अल्लाह उनकी जिंदगी दे, अगरचे 90 की दिहाई में, 90 के उसमें पहुंच चुकी हैं सिन में। फिदा खानम साहिबा, वो मुझसे हुए हम कलाम, अल्लाह अल्लाह कहाँ मैं कहाँ ये मकाम, सूफी गुलाम उस्वा तबस्सुम, वो भी एक और ही मौजू निकल आएगा, मैं यही अपने आप को रखता हूँ सुरीले लोग तक, वो भी एक अलग बैठक होगी। सुबह इंशाल्लाह आपको इंशाल्लाह ज़रूर आगाह करूँगा, कभी ज़िंदगी रही और मौका दिया मुझे 92.6 यूसीपी की दुनिया ने। तो फ़रीदा खानम इनकी शागिर्द हुई, इसके बाद इनके शागिर्द कौन हुए, ग़ुलाम अली। फ़रीदा खानम ने आपको बताया ही मैंने, ना सिर्फ गज़ल की गायकी में, उनको मलका गज़ल कहा जाता था। अगर नूर जहाँ को मलका तरन्नुम कहा जाता, क्योंकि नूर जहाँ जो थी ना वो हम जहद किस्म की एक फनकारा थी। फ़रीदा खानम साहबा की आवाज़ बहुत बुलंद नहीं थी, फ़रीदा खानम साहब की आवाज़ धीमी थी, क्योंकि गज़ल में सूट भी करती है। गज़ल है ही एक ऐसी सिंफ अदब की जिसमें धीमे सुरों से ही शुरू किया जाता है, वहाँ मोहम्मद रफ़ी की तरह और मसूद राना की तरह ऊंचे सुर नहीं लगाए जाते। लिहाजा फ़रीदा खानम साहब ने, और उनका बड़ा मशहूर एक गाना भी हुआ पंजाबी का, बल्ले बल्ले बिठो और पंजाबन दी, आप लोग बड़ा गाते हैं आजकल के लोग बहुत, आपको ये नील होगा, ये असल में गाया फ़रीदा खानम ने, फ़रीदा खानम साहब ने गाया। तो याद रखिएगा, एक फनकार जब क्लासिकल और सेमी क्लासिकल में, नीम क्लासिकल में अपने आप को पूरी तरह से तैयार कर लेता है, रियाजत कर लेता है, उसके बाद गाने उसके लिए हाथ बांधे गुलाम की तरह होते हैं। फ़रीदा खानम साहब ने भी गाया। और गुलाम अली, इससे पहले कि मैं आगे चलूं, गुलाम अली साहब का भी किस्सा सुन लीजिए। आपको मैंने पहले कहा था ना, मैं कोशिश करूंगा आप बोर ना हो, कि आप कहीं ना कह दें कि डॉक्टर करार हैदर तो लगता है खुद भी किसी गवैया खानदान से है। गवैया खानदान नहीं है वो, तो हो ही नहीं सकता, मैं वो बड़े सुरीले लोग होते हैं, मैं तो बड़ा बेसुरा सा आदमी हूँ। लिहाजा गुलाम अली का भी एक किस्सा सुन लीजिए, वो भी आपको यहीं से सुनने को मिलेगा या किसी ने पढ़ा होगा। गुलाम अली गाने से पहले, जिसको सुरीले लोग, गाने वाले लोग हारमोनियम उसको कहते हैं पेटी, ये पेटी बजाते थे। और इनको किसने मौका दिया, वो भी बहुत बड़े आदमी थे, उन पे पूरे के पूरे 4-5 प्रोग्राम हो सकते हैं। ख्वाजा खुर्शीद अनवर, पाकिस्तान की मौसीकी की दुनिया के सबसे ज्यादा पढ़े लिखे मौसीकार, ख्वाजा कश्मीरी बरादरी के, चांदनी रातें सब जग सोए हम जागे चांदनी रातें, ही रांझा सुन मंजली दी मिठड़ी तानवे, ख्वाजा खुर्शीद अनवर एम ए फिलोसफी थे और धुने बना, और वाहिद मौसीकार थे जिनसे मैडम नूर जहां भी डरा करती थी। सारे मौसीकार मैडम नूर जहां से डरा करते थे, तबला नवाज है तो उसकी सिटी घुमी हुई है, हारमोनियम बजाने वाला है वो डर रहा है, बांसुरी बजाने वाला वो सैम के बैठा हुआ है, लेकिन ख्वाजा साहब के सामने जो अरफ ख्वाजा साहब ने कह दिया ये इसको यहाँ से। और दूसरी बात देखिएगा, मौसीकी की दुनिया में बेशतर मौसीकार, बल्कि ज्यादातर मौसीकार, अक्सरियत उनकी जो होती है खुद भी खुशगुलू होते हैं, गाने वाले होते हैं। ए आर रहमान आपके सामने जिंदा मिसाल है, हिंदुस्तान में दो बारी का एकेडमी अवार्ड याफ्ता है, उसको दो बारी एकेडमी अवार्ड मिल चुके हैं। ये फिर आगे बताऊंगा सजाद अली के बारे में उसने क्या कहा था, अभी यहीं रुकिए। तो ख्वाजा साहब वाहिद मौसीकार पाकिस्तान, जहां तक मेरी
याददाश्त काम करती मैं, इतना ज्यादा जानता भी नहीं हूँ शिकी के बारे में, कि गाना आता ही नहीं था, बल्कि कुछ तो ये भी कहते हैं कि उनको बजाना भी नहीं आता था हारमोनियम। क्या करते थे, एक उनका खास अंदाज था कि वो हाथ में सिगरेट ले लेते थे, उस जमाने में एक ब्रांड होता था थ्री कासल आलमन कहते हैं, वो पीते थे, पीते नहीं थे, हाथ में पकड़ा हुआ बताते जा रहे हैं, सामने बाजा पड़ा हुआ, बाजा भी कहते हैं हारमोनियम को, पेटी भी कहते हैं, बताते जा रहे हैं। लेकिन जाहिर है गाने वाले भी तो मैडम नूर जहां की तरह, नसीम बेगम की तरह के लोग थे, मुनीर हुसैन की तरह, भी जिक्र आएगा बाद में, तो यहां बजाते कि इस पे चले जाओ, इस पे चले जाओ, इस सुर पे चलो, आगे से धुने में खुद ही निकाले थे। ख्वाजा साहब को गाना भी और हारमोनियम बजाना भी नहीं आता था, लेकिन अपने फील्ड में उनको अल्लाह ताला ने बड़ा मकाम अता किया था। फिर कभी जिक्र हुआ तो फिर बताऊंगा, बात बहुत लंबी हो जाएगी। वो हीर रांझा की मौसीकी तरतीब दे रहे थे, गुलाम अली जो थे साहब, भगत अली खान साहब, बड़े गुलाम अली खान के छोटे भाई, कसूरी घराने का जिक्र हो रहा है ना, वहाँ वो हारमोनियम बजा रहे थे। तो कोई गालबन कोई उनको लगा, उन्हें कहा कि हीर जो पीछे से गाई जाती है, ठीक है, एक खास अंदाज में, वारिस शाह ने इसको वो दवाम बख्शा है कि सुभान अल्लाह, उन्होंने कहा कि मुंडिया तू क्यों नहीं गांदा, उन्होंने मौका दिया। सामईन, हम वक्फे की तरफ बढ़ रहे हैं, इसी वक्फे में मैं ख्वाजा साहब की तरतीब हुई एक धुन, हीर रांझा जिसने बेमिसल कामयाबी हासिल की, मैडम की आवाज में सुनाता हूं, सुनिए।

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: Welcome back, dear listeners. You are tuned into FM 92.6 UCP ki duniya, jahan hamara show is waqt chal raha hai UCP Faculty Hour. Aur hamara topic aaj ka hai Beyond the Classrooms, ELT and Research. ब्रेक पे जाने से पहले हमारी बात डॉक्टर हबीब काजी से हो रही थी, जिसमें वो हमें बता रहे थे कि उन्होंने इंग्लिश लैंग्वेज टीचिंग के हवाले से कुछ न्यू कंटेंट इंट्रोड्यूस करवाया जो कि इंटरनेशनल स्टैंडर्ड्स पर था. देन ही हैज बीन गिविंग ट्रेनिंग्स टू द टीचर्स और फिर उनकी इम्प्लीमेंटेशन भी हुई. तो मजीद उनसे पूछते हैं कि डॉक्टर साहब आप बताइए, इसके अलावा आपने इसमें क्या क्या कॉन्ट्रीब्यूट किया और क्या हुआ फिर?
2: इसके अलावा जैसे अगर हम टीचर्स ट्रेनिंग पे जाएं, तो अब हमने कोई 25 सेशंस के ट्रेनिंग की. दैट वाज या वेरी एक्सटेंसिव ट्रेनिंग एंड दैट वाज माय फर्स्ट ईयर एट यूसीपी एज डायरेक्टर इंग्लिश लैंग्वेज सेंटर. तो बल्कि मैं तो ये इन यू वर पार्ट ऑफ दोज ट्रेनिंग.
1: यस एग्जैक्टली.
2: तो मैं आपसे ये पूछता हूँ कि लाइक क्या डिफरेंस था द वे यू यूज टू टीच इंग्लिश एंड द वे you've been teaching after receiving those trainings?
1: Sir, मैंने ये नोट किया है कि हम पहले बहुत ज़्यादा मेहनत करते थे एज अ टीचर. क्लास रूम में एंटर होने से लेकर क्लास के एंड होने तक ये एक पूरा प्रोसेस होता था, और मतलब इट वॉज रियली अ वेरी हार्ड टास्क फॉर अस. लेकिन इस ट्रेनिंग के बाद मैंने ये नोटिस किया कि टीचर बहुत रिलैक्स हो गए, और रिलैक्स भी इस सेंस में हो गए कि स्टूडेंट्स की लर्निंग ज़्यादा इन्हांस होगी, टीचर से बर्डन कम हो गया, टीचर के इंस्ट्रक्शंस कम हो गए, स्टूडेंट्स की वर्किंग ज़्यादा हो गई. अब मुझे ऐसा लगता है कि व्हेन वी आर टीचिंग समथिंग इन द क्लास थ्रू दिस कॉन्टेंट, तो स्टूडेंट जब क्लास से उठता है तो वो कुछ सीख के उठता है. वो मतलब मैं नहीं समझती कि वो ऐसे जा सकता है क्लास से बाहर. पहले हमारे स्टूडेंट एक क्लियर प्रेजेंटेशन के थ्रू अपना कॉन्सेप्ट समझ लेते हैं, फिर उसके बाद एक थोड़ी सी गाइडेड प्रैक्टिस हो जाती है, और फाइनली इंडिपेंडेंटली वो जो उन्होंने पढ़ा होता है इस पूरे प्रोसेस के अंदर, वो उसको स्टडी करके अप्लाई भी कर देते हैं अपनी प्रोडक्शन स्टेज में जाके. कुछ रिटन प्रोड्यूस करना हो या कुछ स्पीकिंग करनी हो, तो दैट्स फॉर मोर बेटर फॉर देम. आई होप एमन आप मुझे इस पर कुछ ज़्यादा बेहतर बता सकेंगी, क्योंकि यू हैव बीन पार्ट ऑफ दीज क्लासेस.
3: यस, जैसे आई रिमेम्बर इन द क्लासेस, आई बिलीव कि जब हम जैसे हम लोगों ने बात की कि 12 साल से हम पढ़ते आए थे अंदाज के स्टाइल एंड ऑल, तो उसके अंदर ये था कि इट वॉज समथिंग कि हम रिपीट मोड पे बार बार पढ़े जा रहे थे. एंड इफ़ यू नो, एंड हम सब ये चीज़ ऑब्जर्व करते हैं कि हमारी जनरेशन का जो वो फोकस स्पैन है बहुत कम हो गया हुआ है. वी नीड समथिंग न्यू एवरी टाइम, राइट? सो एंड नाउ इन द क्लासेस आई बिलीव कि हमारा एक लेक्चर होता है, सो इट्स समथिंग डिफरेंट, द नेक्स्ट वन इज समथिंग डिफरेंट, अ न्यू एंड न्यू एक्टिविटी. आई रिमेम्बर कि हम पिछली क्लास में सो भी जाया करते थे, इस तरह की सिचुएशन भी हो जाती थी.
2: और हाँ एमन, इस पे मैं एक और चीज की तरफ आपकी तवज्जो दिलाऊंगा. आप ये देखिए कि जो कंटेंट आपको दिया जा रहा है, जिसके ऊपर आप प्रैक्टिस कर रहे हैं, यू नो यू आर डेवलपिंग डिफरेंट लैंग्वेज स्किल्स, वो कंटेंट क्या है?
3: इट्स अबाउट, इट्स वेरी ग्लोबल कंटेंट आई बिलीव. इट्स अबाउट स्पोर्ट्स, इट्स अबाउट द इवेंट्स दैट आर अकरिंग इन द वर्ल्ड एंड ऑल. सो आई थिंक सो दैट इट्स क्वाइट इंटरैक्टिव एंड इट गिव्स अस गुड अमाउंट ऑफ नॉलेज जो हमारे पास नहीं भी होता, एंड इफ इवन वी नो समथिंग इट्स गेटिंग इम्प्रूव्ड.
2: हाँ, और इससे हम जो है ना अपनी जैसे एक टेक्निकल टर्मिनोलॉजी में इसे हम कहते हैं ऑथेंटिक कंटेंट. ऑथेंटिक मींस कि आपका जो डे टू डे लाइफ जो है उससे उठाया हुआ कंटेंट है. स्पोर्ट्स हैं, फेस्टिवल्स हैं, और फिर जो है ना जो विजुअल्स आपके पास आते हैं, यानी वो आपको एक एक तरह का स्टिमुलस है कि उससे लैंग्वेज जनरेट होती है.
3: ऐसे ही है,
2: ऐसे ही. और फिर आप जो लैंग्वेज को यानी वेरियस एक्टिविटीज में लेके वो जो वोकैबुलरी का जो कंटेंट है उसको जैसे आप रिसाइकल करते हैं, इंटरनलाइज करते हैं, और एंड पे फिर आप उसमें कुछ प्रोड्यूस भी करने की कोशिश करते हैं. तो लॉट ऑफ इंडिपेंडेंट.
3: जैसे इसमें मैं ऐड करूंगी, आपने जो वोकैबुलरी की बात की, आई रिमेम्बर कि इवन दो इफ आई हैड गुड स्पोकन, आई यूज्ड टू थिंक कि मेरी थोड़ी वोकैबुलरी में इशू है, कि जब मैं इवन If I can speak good, लेकिन vocabulary में इस तरह से है कि if I can have good vocabulary या मुझे एक हल्की सी guidance मिल जाए, I can do better. And that's what ma'am Nayab and you all, whatever you worked on, gave me. I think so. This is something that really, really helped me out.
1: کیونکہ سر وہ ایک سرٹن کانسیپٹ پہ ویڈیو بھی دیکھ لی, ایک سرٹن کانسیپٹ پہ ہم نے بلینکس فل کر لیے, کچھ آڈیو سن لیے, تو وہ ایک بیک گراؤنڈ سیٹ ہو جاتا تھا, کچھ سب کانشیس مائنڈ میں خود ہی کچھ وکیبلری ورڈز چلے جاتے تھے, سو پروڈکشن اسٹیج جو تھی وہ قدرے بہتر ہو جاتی تھی, آسان ہو جاتی تھی.
4: تو اس میں انگیجمنٹ کا بھی رول ہے, پہلے ہم جب مطلب کلاس لے رہے ہیں تو اس میں اتنی زیادہ انگیجمنٹ نہیں ہوتی.
2: بالکل بالکل,
5: تو ویری امپورٹنٹ
4: یا انگیجمنٹ, جب کوسچننگ آپ کر رہے ہیں اور اسٹوڈینٹس آگے سامنے بتا رہے ہیں یا کوسچن کر رہے ہیں آپ سے, یا آگے سامنے پریزنٹ کر رہے ہیں ایک چیز کو, تو وہ میرے خیال سے وکیبلری بھی انہینس کرتا ہے اور ساری انگیجمنٹ کے تھرو آپ کی بیٹر وکیبلری, بیٹر لسننگ, ایوری تھنگ امپروو بائی دیٹ.
3: اس میں شامی میں ایک اور چیز ایڈ کروں گی. آئی ریممبر کہ ہمارا جو سیکنڈ سیمسٹر کا پروجیکٹ تھا, اٹ واز اباؤٹ کہ ہم لوگوں نے ایک پورا ایونٹ ڈیزائن کرنا تھا اور اس کو ہم نے پریزنٹ کرنا تھا, اور میں کیونکہ سوسائٹیز وغیرہ میں کام بھی کرتی تھی تو مجھے اتنا اس چیز کا فائدہ ہوا کہ میرا وہ سارا ایک پریپیئر ہو گیا کہ اچھا اف آئی ڈو دس تو ہم نے ایسے کرنا ہے, ایسے کرنا ہے اور اس کو پریزنٹ ایسے کرنا ہے. That was the main thing that helped me out. And I still till date remember that. کہ ہم نے یہ چیز سیکھی تھی.
2: اور آپ ایک اور چیز دیکھیں کہ جیسے اب آپ کو اسپیکنگ کے لیے کوئی ماحول نہیں جنریٹ کرنا پڑتا کہ جی کوئی اسٹیج پہ آئے گا وہ بات کرے گا, اور obviously ایک کلاس میں لائک یو ہیو گاٹ ہارڈلی 50 منٹس, تو 50 منٹس میں اگر آپ اس پہ چلے جائیں اور پھر اس میں نا اگر آپ دو لوگ اسٹیج اکیوپائی کر لیں اینڈ دے لائک سے اسپیک فار 10 منٹس ایچ, تو اٹس ایٹ دا کاسٹ آف دا ریسٹ آف دا کلاس. اب آپ اپنے ڈیسک پہ بیٹھے ہوئے ہیں, ٹھیک ہے نا یہ بات کہ دو دو لوگ آپس میں وہ جو ایکٹیویٹی کر رہے ہیں, اور پھر آپ کوئی سیلف کانشیس نہیں ہو رہے کہ یو نو دیٹ ٹو واز
3: سم تھنگ ویری امپورٹنٹ. کہ آج جیسے میں آپ کو بڑی چھوٹی سی ایگزامپل دیتی ہوں, آج میری پریزنٹیشن تھی ایک, تو میں پریزنٹیشن میں نے کہا اچھا پریزنٹیشن ہے, اور اس میں صرف یہ تھا کہ میں نے انگلش میں جا کے بولنا تھا. آئی ڈنٹ پریپیئر اینی تھنگ کہ اچھا میں نے یہ کرنا ہے. آئی سا دا سلائڈز, آئی ریڈ دیم اینڈ آئی واز لائک آئی کین ڈو اٹ, اینڈ دس از واٹ دس یونیورسٹی پرووائڈڈ می. آئی سے دیٹ ٹو مائی مدر کہ میں یہ یونیورسٹی میں آ کے اتنا زیادہ کر پائی ہوں.
1: کانفیڈنس بلڈ ہو گیا نا,
2: دیٹس ویری ری ایشورنگ. آئی ایم سو ہیپی ٹو ہیئر دس یو نو فرام یو گائز.
4: یونیورسٹی ہیز ہیلپڈ اس گیٹ آؤٹ آف دا کریمنگ فیز. ہم مطلب جب اسکول اور کالج سے آئے ہیں تو ہمارا ایک رٹا سسٹم چلتا تھا کہ گھنٹے کے تھرو ہی جانا ہے, لیکن اب جب ہم کلاس میں بیٹھتے ہیں تو اس میں ہم نے کریٹیویٹی بھی انوالو کرنی ہوتی ہے, کیونکہ آپ نے اپنا ان پٹ دینا ہے اور آؤٹ پٹ لینا ہے. ان پٹ آؤٹ پٹ کے سسٹم پہ سارا کچھ چل رہا ہوتا ہے, آپ کوسچن پوچھیں گے, آنسر لیں گے, اور اس طرح سے سارا چل رہا ہے.
2: اور ایک سیٹ سیٹ جو ہے نا پیٹرنز بنے ہوئے, اس میں کوئی کریٹیویٹی کا ایلیمنٹ نہیں ہے.
4: کریٹیویٹی آ رہی ہے بیسیکلی, وہ کریمنگ والا کنسیپٹ ختم ہو گیا جو شروع سے چلتا آیا تھا, تو یہ ایک بہت اچھا فیکٹ.
1: ویل لسنرز, جیسے کہ آپ کو پتا ہے آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا, جہاں ہمارا آج شو ہو رہا ہے فیکلٹی آر پہ, اینڈ وی آر ٹاکنگ اباؤٹ بیونڈ دا کلاس رومز, ای ایل ٹی اینڈ ریسرچ. وی آر گوئنگ ٹو ہیو اے لٹل شارٹ میوزیکل بریک اینڈ ویل سی یو اگین.

0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is 92.6.
2: Welcome back, dear listeners. You're tuned into FM 92.6 UCP Ki Dunya, where we're diving into the deep world of language and research, jisme hamare topic ka naam hai Beyond the Classroom, ELT and Research. Hamare saath hain Dr. Habib Ghazi, Ayman, Shamir. So, Dr. Saab, I have again a little question from you. I believe that you have a very vast research background and aapne kafi impact factor journals mein publish bhi kiya hua hai. To ye kis tarah se aapke teaching mein reflect hota hai?
3: हाँ, अब ये एक, जैसे हम पहले ELT की बात कर रहे थे, तो ये उससे बिल्कुल डिफरेंट दुनिया है.
2: बिल्कुल सर.
3: जब आप कोई ऐसा कंटेंट जिसे एकेडमिकली जिसका ताल्लुक रिसर्च से हो और ऑब्वियसली उसके बैकग्राउंड में टीचिंग है, तो ये टीचिंग मुख्तलिफ है. ये टीचिंग इस तरह मुख्तलिफ है कि लेट्स सपोज आप जैसे BS लेवल पे, ये शामिर मेरे साथ बैठा हुआ है, इज़ माई स्टूडेंट, इज़ अ सेवन्थ सेमेस्टर स्टूडेंट. तो आई टीच दिस क्लास रिसर्च मेथडोलॉजी. और भी कोई भी सब्जेक्ट ले लें, तो ये आमतौर पर ये कॉन्टेंट आप जनरली एक लेक्चर मोड में देते हैं, क्योंकि आप लैंग्वेज स्किल्स नहीं इम्पार्ट कर रहे हैं यहाँ पे, वो डेवलप करने की कोशिश नहीं कर रहे हैं. बट लाइक एट द सेम टाइम इट डजंट मीन कि आपकी क्लास कंप्लीटली टीचर सेंटर्ड हो जाए. हो भी सकती है, हो जाती भी है, लेकिन यहाँ पे आपकी कुछ एफर्ट्स चाहिए. ये तो खैर लाइक शामिर इज इन अ बेटर पोजिशन टू कमेंट ऑन वेदर माई क्लास इज कम्प्लीटली लेक्चर फोकस्ड, टीचर सेंटर्ड और स्टूडेंट सेंटर्ड.
4: मैं आपके देखिए, रिसर्च इज नॉट जस्ट अ सब्जेक्ट, इट डिफाइन्स योर पर्सनैलिटी एंड इट इज द आंसर टू अ लॉट ऑफ क्वेश्चंस. तो एज आई एम द स्टूडेंट ऑफ लैंग्वेजेस एंड लिटरेचर, तो आई हैड अ लॉट ऑफ क्वेश्चंस इन माय माइंड, सो रिसर्च हेल्प्ड मी रिजॉल्व दैट क्वेश्चन अंडर योर गाइडेंस.
3: थैंक यू. अब आपका सवाल था कि जो मेरी रिसर्च, जो पब्लिश रिसर्च है, वो कैसे रिफ्लेक्ट होती है जो स्टूडेंट्स की टीचिंग के हवाले से. तो सबसे इम्पॉर्टेंट बात तो ये है कि जो हायर एजुकेशन के अंदर जो स्टडीज़ हैं, उसमें रिसर्च के ऊपर मेन फोकस है. अब चूंकि मैं एक इंटरनेशनली पब्लिश्ड ऑथर हूँ, तो मैं वही स्पिरिट और वही स्किल्स जो मैंने ओवर द ईयर्स एक्वायर की हैं, वो स्टूडेंट्स में मैं इंस्टॉल करने की कोशिश करता हूँ. नॉट ओनली एट, बिकॉज आई एम टीचिंग एट PhD लेवल टू, सो वो जो रिसर्च स्किल्स हैं उनके ऊपर फोकस रखते हैं और वो स्टूडेंट्स में उन्हें इनकलकेट करने की कोशिश करते हैं. अब उसके ज़ाहरा ऑफ कोर्स व्हेन वी डू दैट, तो उसका कोई मेजरिंग क्राइटेरिया भी होगा. तो हमारे बहुत सारे जो स्टूडेंट्स हैं, जो MS लेवल के हैं और जो PhD लेवल के हैं, दे हैव ऑलरेडी पब्लिश्ड रिसर्च आर्टिकल्स इन इम्पैक्ट फैक्टर जर्नल इवन बिफोर कम्प्लीटिंग देयर स्टडीज. तो मैं समझता हूँ कि ये एक काफ़ी स्टूडेंट्स के हवाले से ये काफ़ी एक बड़ी अचीवमेंट है.
4: सॉरी टू इंटरप्ट, आपकी बात में एड ऑन करना चाहूँगा कि रिसर्च इज़ अ वेरी इंपॉर्टेंट एंड वाइटल थिंग इन आवर लाइफ. जैसे हम क्या नाम है, अगर टीचिंग की जॉब के लिए ऑप्ट कर रहे हैं, तो उधर भी दे आस्क फॉर योर रिसर्च वर्क, ठीक है? तो वही प्रेफर किया जाएगा जिसका रिसर्च वर्क ज़्यादा अच्छा होगा. एंड इफ़ यू आर गोइंग फॉर अब्रॉड यूनिवर्सिटीज, तो वो भी आपका रिसर्च वर्क देखते हैं. तो इसकी बहुत अहमियत है मेरे ख्याल से रिसर्च की, आपकी ज़िंदगी में भी, मसले हल करने में भी, और आपकी एजुकेशन में भी.
3: बिल्कुल. और एक और चीज़ मैं आपको बताऊँ शामिर, कि रिसर्च की अदरवाइज लाइफ में भी, यानी इसको आप किसी आइसोलेशन में नहीं देख सकते. यानी कम से कम मैं इन चीज़ों को, खा वो रिसर्च का एस्पेक्ट हो, टीचिंग का एस्पेक्ट हो, ये बाकी जैसे आपकी लाइफ है, तो इन सारी चीजों को मैं एक यूनिटी में देखता हूँ, इनको आइसोलेशन में नहीं देखता. फॉर एग्जांपल, अगर मैं आपको रिसर्च पढ़ा रहा हूँ, तो अब हमारा एक बहुत सब्सटेंशियल जो कंटेंट है वो रिसर्च एथिक्स पे है.
4: बिल्कुल.
3: तो एथिक्स से मुराद, यानी
4: एथिक्स में हमने पढ़ा था व्हाट इज रॉन्ग एंड व्हाट इज द राइट वे टू डू थिंग्स. जैसे अगर आप कोई सैंपल्स ले रहे हैं, सब्जेक्ट्स हैं, तो उनसे आपने کنسنٹ لازمی لینا ہے. تو اس طرح سے مزید کافی ایتھکس ہیں جو ریسرچ میں انوالو ہوتے ہیں.
3: اس سے ہٹ کے بھی صرف کنسنٹ کی بات نہیں ہے. فار ایگزامپل یو آر ناؤ یو آر ٹرائنگ ٹو کریٹ سم پوٹینشیل ریسرچ کوسچن. تو جب آپ ریسرچ کوسچنز کو آپ کریٹ کریں تو اس میں بھی آپ کی ایتھیکل کنسیڈریشنز کو پرائیورٹائز کیا ہو کہ ہم کوئی ایسا ایسپیکٹ تو لائف میں نہیں انویسٹیگیٹ کرنا چاہ رہے لوگوں کے بارے میں جو کہ کسی ولنریبل کمیونٹی کے حوالے سے ہارم فل ہو,
4: جو کسی کے سینٹیمنٹس ہرٹ کرے,
3: سینٹیمنٹس کو ہرٹ کرے.
4: بالکل.
3: اور اسی طرح جیسے جو ایک مارجنلائز کمیونٹیز ہیں ان کو فردر مارجنلائز کر دیا جائے.
4: یا ہم کسی کے ساتھ پرسنل تو نہیں ہو رہے, جو سیمپلز ہم لے کے جا رہے ہیں یا ہم جو سرویس کر رہے ہیں اس میں بہت زیادہ پرسنل کوسچنز تو نہیں ہے بندے سے.
3: Exactly.
4: آپ کے ریلیونٹ ٹو دا ریسرچ ٹاپک کوسچنز ہونے چاہیے. یہ بھی ایتھیکل کنسیڈریشنز میں آتا ہے.
3: سو ایتھکس, ریسرچ, لائف, تو یہ ایک یونٹ کے طور پہ ان کو دیکھنا.
2: رائٹ. تو سر یہ تو تھا آپ کی کلاس میں آپ کس طرح سے ریسرچ پڑھاتے ہیں. شامیر اپنا ایکسپیرینس شیئر کر رہا تھا کہ ہاؤ ہی ہیز بین دا پارٹ آف دیز کلاسز. سر میں آپ سے یہ پوچھنا چاہ رہی تھی کہ اوور آل انگلش ڈپارٹمنٹ میں ریسرچ کا کیا سیناریو ہوتا ہے, لائک ہاؤ یو گائز ٹیچ اٹ اینڈ ہاؤ یو ٹیک اٹ ان دی انٹائر ڈپارٹمنٹ.
3: اٹس اے ویری گڈ کوسچن. بہت وائبرنٹ ریسرچ کلچر ہے انگلش ڈپارٹمنٹ میں. اور ہمارے بہت سارے جو پروفیسرز حضرات ہیں, اٹس ناٹ جسٹ می لائک ہو ہیز پبلشڈ ایکسٹینسولی ان امپیکٹ فیکٹر جرنلز, دیر آر بیٹر ریسرچز دین آئی ایم, اینڈ لائک مینی آف دیم ہیو پبلشڈ ان امپیکٹ فیکٹر جرنلز. اور وہی ریسرچ کلچر جیسے کہ میں نے پہلے بات کی تھی اپنے حوالے سے, وہ بھی بڑا اسٹرانگلی انکلکیٹ کرنے کی کوشش کرتے ہیں اسٹوڈنٹس کے اندر. اور ہمارے جو گریجویٹ لیول اسٹوڈنٹس ہیں جیسے ایم ایس والے ہیں یا پی ایچ ڈی والے ہیں, وہ ان کے ساتھ کو آتھرنگ ہو رہی ہے. تو اینڈ لائک مینی آف دیم, مینی آف آر اسٹوڈنٹس کرنٹلی انرولڈ ان ایم ایس اینڈ پی ایچ ڈی کلاسز ہیو آلریڈی پبلشڈ ان امپیکٹ فیکٹر جرنلز.
2: بہت بڑی اپورچونیٹی ہے, نو ڈاؤٹ.
3: اور اب شامیر ہے جیسے, یہ تو انڈر گریڈ اسٹوڈنٹ ہے, ان کے ہاں بھی ہم جو ہے نا ایک ٹرم پیپر کے اوپر ہم بہت انسسٹ کرتے ہیں. اور جیسے اس کلاس میں اٹس اے ہیوج کلاس لائک سم 47 اسٹوڈنٹس, تو ان میں سے کئی بچوں نے دے آر مور دین ہاف وے تھرو دیئر ریسرچ آرٹیکلس.
4: جی یہ چیز بھی ایک مجھے بہت اچھی لگی تھی کہ انسٹیڈ آف پریزنٹیشنز جو کہ ہم مطلب سلائیڈ ریڈنگ بھی کر دیتے ہیں اکثر یا کریمنگ بھی ہو جاتی ہے, اس کی جگہ وی آر ڈوئنگ ایکچولی دا پریکٹیکل ورک. ہم ریسرچ کر رہے ہیں جس کا مین فیوچر فائدہ بھی ہوگا, وی ول نو ہاؤ ٹو ڈو دا تھنگس ان دیٹ وے. اور اگر میں اس میں کلاس انوائرمنٹ کی بات ایڈ کر دوں تو کلاس انوائرمنٹ میرے خیال سے بہت فرینڈلی اور کوآپریٹو ہوتا ہے. جیسے آپ ہمیشہ ہمیں کیا نام ہے کوسچنس پہ اپریشیٹ کرتے ہیں اور آپ خود انگیج کرتے ہیں کہ میرے سے کوسچن کریں, آپ اس چیز پہ خوش بھی ہوتے ہیں باقاعدہ نظر آتا ہے. تو یہ ساری چیزیں ہماری موٹیویشن بھی اس سے آتی ہے کہ آپ انکریج بھی کر رہے ہیں ہمیں کوسچنس وغیرہ کرنے کے لیے. اور آپ کی اسسٹنس دیٹ یو آفرڈ اس کہ آپ کسی بھی وقت میرے آفس میں وزٹ کر سکتے ہیں ادر دین دا کلاس, آپ کو کوئی کنسرن ہو, آپ کو کوئی کوئری ہو, تو آپ میرے پاس آ کے اس پہ گائڈ لائنس لے سکتے ہیں. تو دیٹ از اے ویری گڈ تھنگ.
3: اینڈ آئی ایم شیور لائک مینی ادر ٹیچرز آر ڈوئنگ دا سیم. تو یہ اس سے ہم اوور آل جو ہے نا جو یو سی پی میں ایک جنرلی ایک ریسرچ کے حوالے سے جو ایک ایمفیسس ہے, ہم اس کے ساتھ بھی ڈپارٹمنٹ کو الائن کرواتے ہیں.
2: Right ho, sir. So, as we wrap up today's insightful discussion on Beyond Classroom and ELT research, we hope that this session has sparked new ideas and perspective on how language teaching research that can extend beyond the traditional setting. Matlab kafi kuch humne aaj jana ke foreign mein kis tarah se padhaya jata hai, hum kis tarah se isko leke chal rahe hain. So I hope it was very interesting. Well, a big thank you to our esteemed guests and enthusiastic listeners as well for being a part of this engaging conversation. So please stay curious, keep exploring, continue pushing the boundaries of learning until next time, because we have already been doing shows aur hum inshallah next time aapke paas ek aur new topic ke sath kuch aur new ideas ke sath aayenge. So this is your host Nayab Afzal, keep tuning in for more inspiration and more discussions. Take care and goodbye.